0: 101.7 FM, your location for maximum music.
1: It's 8:45 a.m. This time check is brought to you by Phoenix Batteries.
2: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
3: HBL Freedom Account ke saath apne khwabon aur business ko de azadi ki udaan. Muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath account khole digitally. या विजिट करें अपनी करीबी HBL ब्रांच. HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL.
4: हाशमी इस पागल डेली लो फिट रहो.
5: अब अपनी पसंद की शॉपिंग करते हुए बिल की टेंशन क्यों? बस अपने फेवरेट स्टोर पर जाओ और येलो QR स्कैन करके 3 इजी इंस्टॉलमेंट्स में अपना बिल क्लियर करो, तो जो चाहे खरीदो, पैसे आराम से दे दो विद येलो बाय जैस कैश.
3: HBL फ्रीडम अकाउंट के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां खास वहां HBL.
6: हायर का नया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर, जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन. ट्विन इन्वर्टर टेक्नोलॉजी, जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग. नो फ्रॉस्ट, नो वरीज.
1: This program is brought to you by
6: Hire Kan Naya No Frost IoT Refrigerator. Twin Inverter Technology, jisse mile maximum cooling aur energy saving. No frost, no worries.
1: And
2: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
1: And
7: Sweep E Clean, kare tezi se sakht daag aur jarasim ka khatma aur rakhe toilet ko chamakta hua saaf.
1: And
8: Toofan hai.
3: And HBL Freedom Account, जहां ख्वाब वहां HBL.
9: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी. मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशत गर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखादेही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबिता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है. इस तरह की खिलाफ वर्जियाँ पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कानून के तहत कानूनी नतायज की मुतहम्मिल हैं. अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कवानीन की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं, तो बराहे करम हमारी हेल्पलाइन पर कॉल करें.
10: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया. बच्चों का ऑनलाइन तहफ्फुज आपकी जिम्मेदारी है. अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं. इंटरनेट के जरिए खेलों, तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं, लेकिन इसमें नामुनासिब मवाद, साइबर बुलिंग और दीगर ऑनलाइन नुकसानात जैसे मुमकिन खतरात भी मौजूद हैं. वालिदैन और असातिज़ा की जानिब से बच्चों की निगरानी और रहनुमाई न होने की सूरत में बच्चे बासानी मनफी सरगर्मियों का शिकार हो सकते हैं. वालिदैन को अपने बच्चों की ऑनलाइन सरगर्मियों के हवाले से आगाह और होशियार रहने की जरूरत है. बच्चों को नुकसानदेह मवाद जैसे नफरत अंगेज तकरीर, गुस्ताखाना और फहाश मवाद वगैरह अपलोड और शेयर करने के कानूनी नतायज के हवाले से भी शऊर और आगाही इंतहाई अहमियत की हामिल है. पीटीए की वेबसाइट पर पेरेंटल कंट्रोल सॉफ्टवेयर की एक फहरिस्त दस्तियाब है, ताकि वालदैन अपने बच्चों की ऑनलाइन सरगर्मियों की निगरानी करते हुए उन्हें ऑनलाइन नुकसानात से महफूज रखें. www.pta.gov.pk. मुफादे आमा के लिए ये पैगाम FM 100 और हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
11: पाकिस्तान हमसे है, हम अच्छे तो पाकिस्तान अच्छा. तो आओ अहद करें कि जैसा पाकिस्तान हम देखना चाहते हैं वैसे खुद बनकर दिखाएंगे, क्योंकि हम बदलेंगे तो बदलेगा पाकिस्तान. अज़्म इस्तेहकाम, मुस्तहकम पाकिस्तान.
10: मुफाद-ए-आम्मा के लिए पैगाम حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
8: خواب تو سب دیکھتے ہیں بہتر روزگار کا، مگر اس خواب کی تعبیر کے غیر قانونی ذرائع خطرناک رستوں پہ لے جا سکتے ہیں، جہاں موت منہ کھولے آپ کی منتظر ہے۔
12: ہم نے اپنے آپ کو سے تین بار موت دیکھے،
13: ٹائم سی منو ایسے ہی کہ میں ہوں قبر چلا گیا، میں نہیں بچا۔
14: پھر انہوں نے ساری ویڈیو بنائی، سانو ماریا، سانو کٹیا۔
8: اپنے خوابوں کی تکمیل کے لیے قانونی رستہ اختیار کریں،
15: ایمبیسی کے تھرو پراپر وے میں سبمٹ کروایا اور بہت ہی جلدی میرا ویزا لگ گیا تھا، ورک ویزا۔
8: انسانی اسمگلنگ میں ملوث گروہوں کے سدے باب کے لیے وزیر اعظم پاکستان کی سربراہی میں خصوصی ٹاسک فورس کا قیام، ملک گیر کریک ڈاؤن جاری، ایجنٹس اور سرکاری اہلکاران کے خلاف مقدمات کا اندراج، گرفتاریاں، جائیدادوں کی ضبطگی اور بینک اکاؤنٹس منجمد کیے جا رہے ہیں۔ اندرون و بیرون ملک بہتر روزگار کے لیے پرائم منسٹر یوتھ پروگرام اور نیفٹیک کے جدید ترین اور مفت کورسز میں ابھی داخلہ لیں۔ مقامات مقدسہ کی زیارت کو جانے والے زائرین بھی قانونی ذرائع اختیار کریں، انسانی اسمگلروں کے چنگل سے بچیں، خواب ضرور دیکھیں، بہتر راستہ چنیں۔ حکومت پاکستان۔
10: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
16: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت۔
17: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائیں۔
16: مجھے پتا ہے کہ میرا وزن زیادہ ہے، لیکن اس کا مطلب یہ نہیں کہ میں واک نہیں کرتا۔
18: جی ہاں، مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں۔
17: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں، سامنے والے پر کیا گزری ہمیں اس سے کیا۔
16: میں اوبیسٹی کا شکار ہوں، صرف واک سے یہ کم نہیں۔
18: موٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی۔
17: صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے۔
18: ابھی اسی وقت اپنا بی ایم آئی چیک کروائیے،
16: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
17: اور اس وزن کی اصل حقیقت کو سمجھیں۔
16: آئیے ویٹ سے آگے کا سوچیں۔
10: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔

0: السلام علیکم پاکستان اینڈ السلام علیکم ایوری ون, دس از می فاطمہ خان اور آپ سن رہے ہیں ایف ایم 100 پاکستان. آپ سب کو خوش آمدید کہتے ہیں پروگرام لسن ٹو دا ایکسپرٹ, ڈیمسٹیفائی ایستھیٹکس اینڈ مسکنسپشن اینڈ کیوریز پر آج بات ہوگی. دا پاکستان ایسوسی ایشن آف ڈرمٹولوجسٹ سم چیپٹر پریزنٹس, اور یہ پروگرام جو کہ آپ سن رہے ہیں آج اس پر بات ہوگی ایستھیٹکس مسکنسپشن اینڈ کیوریز کے حوالے سے, اور یہ پروگرام جو ہے وہ ایڈکو اور پاکستان ایسوسی ایشن آف ڈرمٹولوجسٹ کے تعاون سے پیش کیا جا رہا ہے. اور آج ایستھیٹکس مسکنسپشن اینڈ کیوریز پر بات کرنے کے لیے اس وقت میرے ساتھ موجود ہیں پروفیسر رابعہ غفور, انٹرنیشنل سیکرٹری پاکستان ایسوسی ایشن آف ڈرمٹولوجسٹ, ایچ او ڈی ڈپارٹمنٹ آف ڈرمٹولوجی, جی پی ایم سی کراچی. السلام علیکم.
1: وعلیکم السلام فاطمہ,
0: اینڈ ویلکم ٹو دا پروگرام.
1: تھینک یو سو مچ.
0: یو ویلکم. سو ڈاکٹر, آج ہم ایستھیٹکس اور ڈرمٹولوجی کے مسکنسپشن پر بات کریں گے, جو کہ میرے خیال سے بہت ضروری بھی تھی.
1: جی بالکل
0: بالکل. تو میں سب سے پہلے آپ سے جاننا چاہوں گی کہ آپ بتائیں کہ ایستھیٹکس ڈرمٹولوجی اصل میں کیا ہوتی ہے اور یہ کاسمیٹک سرجری کس طرح سے مختلف ہے.
1: جی, ایستھیٹک ڈرمٹولوجی آج کل بہت ٹرینڈنگ میں ہے, کچھ سال پہلے تک نہیں تھی, اور وقت گزرنے کے ساتھ ساتھ ایستھیٹک ڈرمٹولوجی کا ٹرینڈ بہت زیادہ ہو رہا ہے. اب ایستھیٹک ڈرمٹولوجی کیا ہے؟ اس ایستھیٹک کا مطلب ہے خوبصورتی. ایستھیٹک ڈرمٹولوجی ڈرمٹولوجی کی وہ برانچ ہے جو کہ بیوٹی کے پوائنٹ آف ویو سے, یا جو آپ کے فیس پہ کچھ یا باڈی پہ کچھ پرابلمس ہیں یا ایج کے ساتھ ساتھ آ جاتے ہیں, جن کو آپ اینٹی ایجنگ بھی کہہ سکتے ہیں, یا اسکن پہ کوئی اور ایشوز ہوتے ہیں جیسے رنکل, سکارنگ وغیرہ, تو اس کو ٹریٹ کرنا نان انویسولی از پارٹ آف ایستھیٹک ڈرمٹولوجی. جو کاسمیٹک سرجری ہے وہ انویسو یا سرجیکل پروسیجرز ہیں جو زیادہ تر پلاسٹک سرجنز کرتے ہیں, جیسے سرجیکل فیس لفٹ. جو ایستھیٹک ڈرمٹولوجی میں ہے اس میں منیملی انویسو, یا جو ایک کلینک میں یا ایک انستھیزیا کے بغیر ہو سکتے ہیں پروسیجرز, وہ اس میں شامل ہیں, جیسے بوٹاکس, فلرز, لیزرز, نان سرجیکل فیس لفٹس اور اسکن بوسٹرز, اور یہ ایستھیٹک کیمیکل پیلز, یہ ایستھیٹک ڈرمٹولوجی میں آتی ہیں.
0: یہ سب ایستھیٹک. بالکل ٹھیک ہے سلو جی. اب آج اس پروگرام کے توسط سے آپ کو پتا چلے گا کہ ایستھیٹکس اور جو ہے ڈرمٹولوجی میں کیا وہ ہوتا ہے, ڈفرینس بھی آپ کو پتا چلے گا, آپ کے مسکنسپشن بھی دور ہوں گے, کیوریز پہ بات بھی ہوگی. آل رائٹ. اچھا, آپ کے خیال میں ایستھیٹک ٹریٹمنٹ کے حوالے سے اتنی غلط فہمیاں کیوں پائی جاتی ہیں؟
1: یہ ایک تو ٹریڈیشنل غلط فہمیاں ہیں, جو ڈس انفارمیشن ہے یا مس انفارمیشن ہوتی ہے لوگوں کے اندر, جو پوری معلومات نہ ہونے کی وجہ سے خوش فہمیاں یا غلط فہمیاں پیدا ہوتی ہیں, مسکنسپشنز ہوتی ہیں. پھر کچھ مسکنسپشنز ایک سے دوسرے کو جو لوگ باتیں کرتے ہیں, اور سوشل میڈیا کے تھرو, یا جو ایک زیادہ تر جو خوش غلط فہمیاں ہیں وہ ان کی نالج پورا ہونے کی نہ ہونے کی وجہ سے ہی پائی جاتی ہیں.
0: اوکے, یہ مطلب مین سورس یہی ہے غلط فہمیاں پھیلانے کے لیے.
1: جی
0: بالکل ٹھیک.
1: پورا نالج نہیں ہوتا, یا تو کوالیفائڈ ان کو فزیشین یا ڈرمٹولوجسٹ ان کو صحیح طریقے سے گائیڈ کرے تو غلط فہمیاں جو ہیں دور ہو سکتی ہیں.
0: بالکل ایسا ہی ہے, واقعی میں بڑی غلط فہمیاں آج کل پھیلی ہوئی ہیں جس کو لے کر ہم بڑے ٹینس رہتے ہیں. اچھا کوئی یہ کہے تو ہم کہتے ہیں یہ نہیں یوں ہے, کیونکہ سب اپنے اپنے طور پر جوابات دے رہے ہوتے ہیں چیزوں کو.
1: جی بالکل. یعنی آپ جیسے پاکستان میں ہر کوئی ڈاکٹر ہے یا حکیم ہے, اسی طرح دوسرے لوگ جو کوالیفائڈ نہیں ہیں ان کی وہ مس انفارمیشن کا مین ذریعہ ہے.
0: یہی صورتحال جو ہے وہ چل رہی ہے کافی عرصے سے. خیر بھائی کیا کر سکتے ہیں, یہ مسئلے مسائل تو چل ہی رہے ہیں. خیر آپ مجھے بتائیے گا, کیا بوٹاکس واقعی خطرناک ہوتا ہے, یا پھر اس ہر شکل کا چہرہ بالکل ایکسپریشن لیس ہو جاتا ہے؟ یہ ایک بڑی امپورٹنٹ چیز ہے.
1: جی, بوٹاکس ایک ٹاکسن ہے, بوٹولینم ٹاکسن ہے, جو کہ ایک نیچرلی اکرنگ مٹیریل ہے, اور یہ مسلس کو ریلیکس کرتا ہے. اس کی جو ایستھیٹک ڈرمٹولوجی میں یوزز ہیں وہ رنکلز کے لیے یوز ہوتے ہیں, جو فیشیل مسل ایکسپریشن فیشیل ایکسپریشنز کے مسلز ہوتے ہیں جن کی وجہ سے فیس پہ لائنز ایج کے ساتھ ساتھ بنتی ہیں, یا اوور یوز آف مسلز کی وجہ سے جو لوگ زیادہ ایکسپریشنز دیتے ہیں उनकी उसी जगह पे लाइंस बनना शुरू हो जाती हैं, जैसे कि आईब्रोज के बीच में जो लाइंस होती हैं 11 लाइंस जिनको कहते हैं, आईज के कॉर्नर्स पे क्रोज फीट होती हैं, फिर आप पे फोरहेड पे लाइंस होती हैं, उनको रिलैक्स करने के लिए मसल्स को बोटॉक्स का यूज किया जाता है।
0: ओके
1: अब अगर अब उसमें डोज इम्पॉर्टेंट है कि कितनी डोज में बोटॉक्स लगाना है, अगर ओवर डोज है या बिल्कुल कंप्लीट पैरालाइज कर देते हैं कि बिल्कुल भी पेशेंट एक्सप्रेशन नहीं दे, जो क्लाइंट एक्सप्रेशन नहीं दे सकता, तो फिर एक्सप्रेशन लेस फेस हो जाता है।
0: अच्छा,
1: जैसे अगर आप स्माइल करते हैं तो आपकी थोड़ी सी रिंकल्स आपके कॉर्नर ऑफ आईज पे बनती हैं, अगर बिल्कुल नहीं बनेंगी तो वो स्माइल बिल्कुल फेक लगेगी। तो अब उसको मॉनिटर, उसको डोजेज को, उस बोटॉक्स की डोजेज को कैलकुलेट करना और उस पेशेंट के लिहाज से एडजस्ट करना एक क्वालिफाइड एस्थेटिक डर्मेटोलॉजिस्ट का काम है।
0: अच्छा, तो डॉक्टर ये जहां तक हमने बात करी बोटॉक्स के हवाले से और एक्सप्रेशन लेस होने के हवाले से, तो यानी कि ये काफी हद तक हकीकत है?
1: जी बिल्कुल हकीकत है। अच्छा। आपने देखा होगा कि आईब्रोज ऊपर को गई हुई और बिल्कुल आपको लग रहा होगा
0: बिल्कुल ऐसे ही
1: गाल जो है वो फिलर की वजह से ज्यादा होते हैं, ओवर फिलिंग होता है। बोटॉक्स बेसिकली एक्सप्रेशन को कंट्रोल करता है। इसीलिए जो एक्टर्स हैं अगर हम उनके एक्सप्रेशन को खत्म कर देंगे तो वो एक्टिंग कर ही नहीं पाएंगे।
0: बिल्कुल ऐसा ही है।
1: तो अब एक्टर्स का अगर हम करते हैं बोटॉक्स, तो हम उनको अंडर ट्रीट करते हैं, पूरा ट्रीट नहीं करेंगे।
0: ऑलराइट, बिल्कुल ठीक है जी। तो बहुत सारी मालूमात आज आपको इस प्रोग्राम के तवसत से मिलेगी। अ कोऑपरेटिव एफर्ट बाय पाकिस्तान एसोसिएशन ऑफ डर्मेटोलॉजिस्ट एंड एडको टू रेज पब्लिक अवेयरनेस ऑन कॉमन स्किन कंडीशंस, ये प्रोग्राम आपकी खिदमत में पेश किया जा रहा है। एस्थेटिक मिसकंसेप्शन एंड क्यूरीज पर बात चल रही है। प्रोफेसर राबिया गफूर हमारे साथ मौजूद हैं और आप लोगों को इस हवाले से मालूमात फराहम कर रही हैं। अच्छा, क्या डर्मा फिलर्स हमेशा चेहरे को ओवरडन बना देते हैं?
1: नहीं नहीं, ये भी हमेशा चेहरे को ओवरडन नहीं बनाते। उसका यूज, अगेन यूज इम्पॉर्टेंट है। डर्मल फिलर्स इस्तेमाल होते हैं कहीं डिप्रेशन है, कहीं डीप लाइंस हैं, जैसे नेजोलेबियल फोल्ड्स हैं वो एज के साथ साथ डीप हो जाती हैं, लॉफ लाइंस जिनको कहते हैं, या अंडर आई डिप्रेशंस हैं जिनको आंख के नीचे ट्रफ्स, टीयर ट्रफ्स बन जाते हैं, या एज बेसिकली फिलर का दो काम है, एक फिलिंग और एक लिफ्टिंग।
0: जी।
1: अगर हम अगेन अप्रोप्रिएट यूज फिलर्स का इम्पॉर्टेंट है। अब ओवरफिलिंग दो चीजों पे डिपेंडेंट होती है, एक कुछ पेशेंट्स के फैक्टर्स हैं और कुछ डॉक्टर ट्रीटिंग फिजिशियन है। अगर ट्रीटिंग फिजिशियन सही जगह पे सही अमाउंट में फिलर लगाता है तो बिल्कुल नेचुरल लुक होगी जहां पे रिक्वायर है। अगर बातों का पेशेंट्स की मिस उनकी विश होती है कि मुझे अपने चीक्स इस एक्ट्रेस की तरह करने हैं, अपने लिप्स इस एक्ट्रेस की तरह करने और लगा दें, मुझे और अपने चीक्स को करना है या अपने लिप्स को और फिलर लगाना है, मुझे इतने ml लगाना है, तो वो उसको कहते हैं बॉडी डिसमॉर्फोफोबिक सिंड्रोम।
0: ओके,
1: इट इज एक थोड़ा सा साइकोलॉजिकल डिसऑर्डर है, बॉडी डिसमॉर्फोफोबिया। इसका मतलब है कि पेशेंट कभी भी कभी भी अपनी अपेयरेंस से सेटिस्फाई नहीं होता।
0: हाँ, ये तो मेरे ख्याल से बहुत बड़ी तादाद में लोग हैं
1: जी। वो साइकोलॉजिकली बहुत डिस्टर्ब होता है उसको, जो भी बहुत परफेक्ट भी अपेयरेंस होगी बट वो जब आईने में देखता है वो, तो उसको लगता है कि मैं तो सही नहीं लग रहा, तो दे वॉन्ट मोर एंड मोर। तो ये एक फिजिशियन की जिम्मेदारी है कि उसको स्टॉप करे, उसको जहां पे लग रहा है कि नहीं यहां पे बस स्टॉप कर देना चाहिए, कि ही शुड डिनाई कि मैं और फिलिंग नहीं करूंगा, तो वो बेसिकली ओवर फिलिंग सिंड्रोम इसी वजह से होता है।
0: ओके, ऑल राइट,
1: बिल्कुल अननेचुरल लगता है।
0: नहीं नहीं, आज बिल्कुल हम ये सारी चीजें जानेंगे, बहुत जरूरी है ये। बहुत सारे लोगों को आप कुछ सालों बाद मिले तो आप उन्हें पहचान नहीं पा रहे होते कि क्या, मतलब काफी चेंज हो जाते हैं वो लोग, तो ये भी सूरत हाल है इन चीजों की वजह से। और हकीकत है कि हम अक्सर औकात अपने आप से मुतमईन नहीं हो पाते, ये एक मसला है। अल्लाह पाक ने आपको अच्छा बनाया
1: जी। फिलर्स का एक ये है कि जैसे लाइक सिर्फ कॉस्मेटिकली नहीं, बल्कि जो अगर कोई ऐसा डिफेक्ट है, जैसे कुछ पेशेंट्स होते हैं जिनको बचपन में क्लेफ्ट क्लिप होता है, कट जो लिप बचपन में होता है, उसकी रिपेयर सर्जरी होती है हुई ہوئی ہوتی ہے بچپن میں, تو بڑے ہو کر ان کو بڑا ہوتا ہے کہ ہمارے لپ پہ تھوڑا سا یہ اسکار آ رہا ہے, دونوں سی سائڈس ان ایکول ہیں, تو وہ اس کو کریکشن کرنے کے لیے فلر استعمال ہوتا ہے کہ وہ اس کی اپیرنس لپس کی برابر ہو جائے یا بہتر ہو جائے. تو یہ ایک اچھا یوز ہے, نارمل یوز ہے. لیکن اگر اوور فلنگ کریں گے اور اپنے سائیکلو یا جو آپ کے سوشل میڈیا پہ کسی کو دیکھ کر آپ ٹرائی کریں گے تو ڈیک مے لیڈ ٹو دا آپ کے ایکسپریشنز بالکل خراب ہو جائیں گے, فیس خراب ہو جائے گا.
0: آل رائٹ. اچھا ڈاکٹر, ویسے تو ہمارے پاس بہت سارے سوالات ہیں لیکن یہ میرا اپنا ایک سوال ہے. ایسے کچھ نشانات یا کچھ گڈھے جو آپ کے چہرے پر ہوتے ہیں جو کہ شاید کبھی آپ کو چکن پاکس کی وجہ سے ہو گئے ہوئے اور آل دو کسی بھی ریزن سے, تو وہ بھی اگر آپ کچھ سالوں بعد چاہیں تو وہ فل ہو سکتے ہیں؟
1: بالکل, اس کے بہت سارے پروسیجر ہیں, ان کو کولاجن انڈکشن تھراپیز کہتے ہیں, یا فل آپ فلر سے بھی فل کر سکتے ہیں, لیکن فلر سے جو فل کرتے ہیں وہ ٹیمپرری ہوتے ہیں, وہ پھر فلر ڈیزالو ہو جاتا ہے وتھ ٹائم, تو وہ دوبارہ کھڈے بن جاتے ہیں. لیکن جو کولاجن انڈکشن تھراپیز ہیں جس میں کچھ لیزرز آتے ہیں, مائکرو نیڈلنگ آتی ہے, پلیٹلیٹ رچ پلازما آتا ہے, ریڈیو فریکوینسی آتی ہے, یہ دے انڈیوس دا کولاجن, اور جو آپ کے آہستہ آہستہ اپیرنس آف جو اسکار کی اپیرنس ہے وہ بہتر ہونا شروع ہو جاتی ہے.
0: اوکے, آل رائٹ. اچھا ڈاکٹر, ایک اور امپورٹنٹ کوشچن, کیا ایستھیٹک ڈرمیٹالوجی صرف سیلیبریٹیز اور امیر لوگوں کے لیے ہے؟
1: نہیں, ایسا نہیں ہے. اصل میں یہ اچھا نظر آنا, پرفیکٹ نظر آنا اور اینٹی ایجنگ تو ہر کسی کی خواہش ہوتی ہے. اب اس میں امپورٹنٹ یہ ہے کہ آپ کچھ لوگ پھر اگر صرف آج کل تو سیلیبریٹیز اور وہ صرف امیر لوگ نہیں کرتے, بلکہ اگر ان کو ضرورت ہے, جیسے میں نے کلیف کلپ کی, اب وہ کلیف کلپ ہے اس کی شادی ہونے والی لڑکی کی, تو وہ شی ول ٹرائی کہ میں میرا جو ہے لپس بہتر شکل میں آ جائیں. تو ایوری ون کین ڈو اٹ, کبھی ضرورت ہوتی ہے اور کبھی پیشنٹ کی ویش ہوتی ہے.
0: اوکے, مطلب یہ ضروری نہیں ہے کہ صرف یہ امیروں اور سیلیبریٹیز کی,
1: لیکن یہ امپورٹنٹ ہے کہ سستی چیزوں کے چکر میں آج کل جو اتنا زیادہ ہائپ ایک کریٹ ہو جاتا ہے, اور وہ سوشل میڈیا اگین انفلوئنسرز اور سوشل میڈیا کو دیکھ کر ان کی اتنی رینج نہیں ہوتی, لیکن وہ پھر وہ سستے کے چکر میں پیکجز کچھ لوگ دے دیتے ہیں, کہ پیکجز کو یوز کرتے ہیں اور بہت لو کوالٹی کی مٹیریل یوز ہو, سستا مٹیریل یوز ہو, تو وہ اس کے سائڈ افیکٹس بہت زیادہ ہیں.
0: آل رائٹ, بالکل ٹھیک ہے. اچھا ڈاکٹر, اسی کے ساتھ ساتھ مجھے بھی بتائیے گا, کیا ایستھیٹک ڈرمیٹالوجی کے بارے میں جہاں تک بات ہے, تو کیا ایستھیٹک پروڈکٹ صرف خواتین کے لیے ہوتے ہیں؟
1: ایسا بالکل نہیں ہے, ایسا بالکل نہیں ہے. آج کل میلز میں کافی, بلکہ آئی ہیو فیلٹ کہ بہت سارے کہ میلز میں بہت زیادہ یہ خواہش ہو رہی ہے کہ بھی مطلب ایستھیٹکلی ہم اپنے آپ کو بہتر کریں. جی, اب اس کی کچھ وجوہات ہیں, جیسے ایک میل پیشنٹ آئے تھے, ہی سیڈ کہ آئی ہیو ٹو ڈو دا تھرڈ میرج اور مجھے اس لیے بہتر ہونا ہے. تو لیکن خیر, لیکن اس میلز میں میلز کے لیے بھی پروڈکٹس ہیں, ان کی سکن ٹائپ کے لحاظ سے تھوڑی ڈفرنٹ ہوتی ہیں, کیونکہ ان کی سکن تھوڑی تھک ہوتی ہے, ان کی سکن تھوڑی میل کی سکن تھوڑی ڈفرنٹ ہوتی ہے, فیمیل کی تھوڑی ڈفرنٹ ہوتی ہے, تو وہ ڈفرنس مائنڈ میں رکھنا پڑتا ہے. لیکن میلز اگر چاہتے ہیں تو ضرور وہ کروا سکتے ہیں.
0: یعنی کہ یہ صرف خواتین تک محدود نہیں ہے, مرد حضرات کے لیے بھی ہے, ضروری یہ ہے کہ وہ چاہیں. بالکل, اور حقیقت بات یہ کہ صرف ایسے نہیں ہے کہ خواتین ہی خوبصورت دیکھنا چاہتی ہیں, مرد حضرات بھی خوبصورت دیکھنا چاہتے ہیں بھائی, اس میں کوئی ایسی بات نہیں ہے. اچھا ڈاکٹر, یہ بتائیے گا, ایستھیٹک ٹریٹمنٹ شروع کرنے کے لیے کوئی آئیڈیل عمر ہوتی ہے یا آپ جب چاہیں اپنا ٹریٹمنٹ کروا سکتے ہیں؟
1: وہ ریکوائرمنٹ کے لحاظ سے کہ اگر آپ کی ریکوائرمنٹ ہے, عمر کوئی فکسڈ ایج نہیں, کیا 40 کے بعد یا 30 کے بعد شروع کریں گے, کچھ ریسز میں یا کچھ ہمارے جیسے زیادہ فیئر لوگ ہوتے ہیں ان میں تھوڑی پری میچور ایجنگ سٹارٹ ہو جاتی ہے, پری میچور رنکلنگ, جو بہت فیئر لوگ ہوتے ہیں ان کا سن ایکسپوجر زیادہ ہوتا ہے, یا کچھ اور ویٹ لاس بہت ایکسٹریم ہو گیا تو چہرہ دھلک جاتا ہے, تو دیکھ کے وہ اگر ان کی ریکوائرمنٹ ہے تو وہ کسی بھی ایج میں کروا سکتے ہیں.
0: اچھا ڈاکٹر, ایلوپیشیا کے لیے بھی کوئی علاج یا کوئی ٹریٹمنٹ موجود ہے؟
1: جی, ایلوپیشیا کو پہلے ایلوپیشیا کے پیشنٹ کو ہم اسیس کرتے ہیں کہ کاز آف ایلوپیشیا کیا ہے. اگر کاز اسیس نہیں ہوئی اور ڈائگنوسس نہیں ہوا کہ اس وجہ سے ایلوپیشیا ہو رہا ہے, اس ٹائپ کا ایلوپیشیا ہے, تو صرف بلائنڈلی جو آج کل ہائپ ہوئی پروسیجرز کی کوئی کرنے کا فائدہ نہیں ہے. پہلے آپ ڈائگنوز کرتے ہیں, آپ اس کے فیکٹرز ٹریٹ کرتے ہیں جس وجہ سے ایلوپیشیا ہو رہا ہے, اس کے ساتھ آپ جیسے آج جو سب سے زیادہ ایلوپیشیا جو بالڈنس ہوتی ہے, فرنٹل بالڈنس میلز اینڈ فیمیلز دونوں दोनों में वो बहुत आता है. तो अगर आपके बाकी फैक्टर्स ट्रीट हो गए हैं तो उसमें एलोपेशिया की बहुत सारी ट्रीटमेंट्स हैं, एस्थेटिक ट्रीटमेंट्स हैं, जिसमें प्लेटलेट रिच प्लाज्मा पीआरपी है, एक्सोसोम्स एक नई ट्रीटमेंट है, और फिर हेयर ट्रांसप्लांट है. तो ये किए जा सकते हैं.
0: ऑल राइट, बिल्कुल ठीक है भाई. आप सब सुन रहे हैं प्रोग्राम द पाकिस्तान एसोसिएशन ऑफ डर्मेटोलॉजिस्ट सिन चैप्टर प्रेजेंट्स लिसन टू द एक्सपर्ट डिमिस्टिफाई एस्थेटिक्स मिसकंसेप्शन एंड क्यूरीज. हमारे साथ मौजूद हैं प्रोफेसर राबिया गफूर, जो आप लोगों तक बड़ी बेहतरीन मालूमात फराहम कर रही हैं, बहुत सारी चीजों के बारे में आपको बता रही हैं जो कि बहुत इंपॉर्टेंट है आजकल आवाम के लिए जानना. सो जबरदस्त बातों का सिलसिला जारी है. अच्छा डॉक्टर, मुझे बताइएगा कि एस्थेटिक प्रोडक्ट्स बिल्कुल रिस्क फ्री होते हैं?
1: नहीं, बिल्कुल रिस्क फ्री नहीं होते. जो वेल टेस्ट जो प्रोडक्ट्स यूज करें वो उसका ब्रांड जो है वो एक अच्छे ब्रांड की करें और डॉक्टर के मशवरे के मुताबिक करें और वेल टेस्टेड हों वो प्रोडक्ट्स. जो अप्रूवल जो आप एक गवर्नमेंट के कुछ अप्रूवल प्रोसेसेस होते हैं वेल टेस्टेड हों, क्योंकि स्पेशली वाइटनिंग क्रीम्स लो क्वालिटी वाली बहुत अवेलेबल होती हैं, जिसमें मर्करी होता है, स्टीरॉयड्स होते हैं, जिसको यूज करने के कुछ अर्से के बाद, 2 या 3 महीने के बाद इफेक्ट तो बहुत अच्छा आएगा, लेकिन उसके जो है साइड इफेक्ट्स नजर आने शुरू हो जाते हैं, जिसमें स्किन थिनिंग है, स्किन की जो ब्लड वेसल्स हैं वो ज्यादा प्रोमिनेंट हो जाती हैं, हेयर ग्रोथ शुरू हो जाती है स्किन के ऊपर, पिंपल्स निकलना शुरू हो जाते हैं. तो इसका मतलब है कि प्रोडक्ट जो है वो सब स्टैंडर्ड है.
0: ओके अच्छा डॉक्टर, और इसी के साथ साथ प्रोडक्ट्स पर हमने बात की कि एस्थेटिक प्रोसीजर्स भी बिल्कुल रिस्क फ्री होते हैं?
1: हर चीज का रिस्क होता है. आप रिस्क और बेनिफिट्स को आप ट्रीट करते हैं, बेसिकली पेशेंट की सिलेक्शन करते हैं आप, उस जो पेशेंट सिलेक्शन और फैक्टर्स सब देखते हैं कि और अगर कोई रिस्क है तो आप पेशेंट को बता दिया जाता है कि ये हो सकता है. अब रिस्क ज्यादातर ट्रीटमेंट के रिस्क तो ऑपरेटर डिपेंडेंट भी हो सकते हैं, जो अंडर क्वालिफाइड डॉक्टर्स के पास जाते हैं उसकी वजह से रिस्क हो सकते हैं. अगर पोस्ट केयर अच्छी नहीं है प्रोसीजर के बाद उसकी वजह से प्रॉब्लम्स आ सकते हैं. बेसिकली पेशेंट सिलेक्शन एंड प्रोसीजर सिलेक्शन इज इम्पॉर्टेंट.
0: ऑल राइट. अच्छा डॉक्टर, क्या लेजर ट्रीटमेंट स्किन को पतला या हमेशा के लिए डैमेज कर देती है या स्किन कैंसर का सबब बन सकता है?
1: ये बिल्कुल मिसकंसेप्शन है कि स्किन कैंसर और लेजर का कोई ताल्लुक नहीं है. स्किन कैंसर यूवी अल्ट्रावायलेट रेज की वजह से होती है. लेजर्स की लाइट जो है वेवलेंथ है वो डिफरेंट होती है. इसमें कोई प्रूवन सच्चाई नहीं है और ना ही पतला करने के बारे में. और वो पेशेंट की टाइप के लिहाज से ही स्किन टाइप के लिहाज से लेजर सजेस्ट किया जाता है. उसकी सेटिंग्स उस लिहाज से की जाती हैं, उतनी पावर फ्रीक्वेंसी और पावर कुछ सेटिंग्स होती हैं लेजर्स की, वो उस लिहाज से एडजस्ट की जाती हैं जो पेशेंट के स्किन के मुताबिक हों. हाँ, अगर प्रॉपर तरीके से नहीं किया जाता, उसकी सेटिंग बहुत बढ़ा दी जाती है, एनर्जी बहुत बढ़ा दी जाती है, तो बर्न हो सकता है. या बहुत थिक बाल हैं तब भी थोड़ा सा बर्न हो सकता है, ताकि क्योंकि वो एनर्जी एब्जॉर्ब करते हैं. फिर पिगमेंटेशन वगैरह ये साइड इफेक्ट हो सकते हैं. लेकिन ये आप उनको प्रॉपर तरीके से अगर करेंगे तो वो नहीं होंगे.
0: ऑल राइट, बिल्कुल ठीक है. अच्छा डॉक्टर, क्या केमिकल्स पील के बाद हमेशा स्किन हमेशा के लिए सेंसिटिव हो जाती है?
1: नहीं, ऐसा भी नहीं है कि केमिकल पील्स के बाद स्किन सेंसिटिव हो जाए. अगर प्रॉपर सिलेक्शन है, प्रॉपर प्री एंड पोस्ट केयर इम्पॉर्टेंट है, उसकी प्रिपरेशन स्किन की इम्पॉर्टेंट है, उसकी पोस्ट केयर इम्पॉर्टेंट है, पेशेंट सिलेक्शन इम्पॉर्टेंट है, पील की सिलेक्शन इम्पॉर्टेंट है. अगर प्रॉपर तरीके से किया जाता है तो ऐसा कुछ नहीं होता, लेकिन अगर बहुत फ्रीक्वेंट किया जाए, पूरी तरह से उसका केयर ना की जाए, पोस्ट पील केयर, सन प्रोटेक्शन और कुछ और केयर्स होती हैं, केयर बताई जाती है, तो फिर प्रॉब्लम हो सकता है.
0: ओके डॉक्टर, एक और इम्पॉर्टेंट सवाल, क्या सोशल मीडिया पर वायरल हर स्किन केयर ट्रेंड फॉलो करना महफूज होता है?
1: सोशल मीडिया जो है इन मिसकंसेप्शंस का मेन एक जरिया है.
0: बिल्कुल ऐसा ही है.
1: और जो इन्फ्लुएंसर्स हैं वो अब एक तो जिन जेनेटिक्स होती है उसकी वजह से आपकी स्किन अच्छी होती है। प्रोसीजर्स किसी हद तक इम्प्रूव कर सकते हैं आपकी स्किन को, और एंटी एजिंग जो भी आप जिस भी पर्पज के लिए प्रोसीजर कराएं, हेयर रिमूवल लेजर बहुत इफेक्टिव है। लेकिन जो फिर सोशल मीडिया पे तो फिल्टर्स भी यूज हो रहे होते हैं, बहुत एडिटेड वीडियोज होती हैं, अब वो एग्जैक्टली कोरियन ग्लास स्किन नहीं होती जो कि दिखाई जा रही होती है,
0: वो फेवरेट
1: दिखाई जा रही होती है, और पेशेंट की स्किन बहुत ऑपोजिट होती है उसको देख, और वो कोई ट्रीटमेंट या प्रोडक्ट ऐसी बताते हैं कि वो पेशेंट ये कंसेप्ट लेकर आते हैं कि हम तो ये यूज करेंगे, ये एक प्रोसीजर करवाएंगे तो हमारी स्किन तो बिल्कुल उस इन्फ्लुएंसर की तरह हो जाएगी। और ये जो मैंने शुरू में जिक्र किया था कि बॉडी डिसमॉर्फोफोबिया जो एक साइकोलॉजिकल कंडीशन है कि अपने आप से सेटिस्फाई ना होना, ये सोशल मीडिया एक बड़ी वजह है इस सब।
0: मेरी बात तो बिल्कुल ठीक है
1: चीज,
0: इस सबसे अहम वजह जो है सोशल मीडिया ये वाकई में, क्योंकि इसको जेर असर देख के अच्छा दूसरी बात की वो बर्दाश्त भी तो नहीं,
1: बर्दाश्त भी नहीं है। हाँ। और इस पे कोई रेगुलेशन नहीं है, कोई भी आके कुछ भी सोशल मीडिया पे गलत इन्फॉर्मेशन देता है। अभी एक मैं एग्जांपल दूंगी फिर कि कुछ पेशेंट ने कहा कि CO2 लेजर में पिगमेंटेशन पे CO2 लेजर करवाना है। अच्छा। अब जब पूछा तो उन्होंने कहा कि उस डॉक्टर को या उस इन्फ्लुएंसर को मैंने सोशल मीडिया पे ये बताते देखा था कि जो एडिक्ट इन्फेक्टेड टिकटॉक पे वीडियोस आ रही हैं कि ये लेजर जो है वो पिगमेंटेशन के लिए इफेक्टिव है, जबकि पिगमेंटेशन इस लेजर का एक साइड इफेक्ट है पिगमेंटेशन।
0: अच्छा,
1: तो अब बहुत केयरफुली आपको देखना पड़ता है कि पेशेंट को ये प्रोसीजर करना है। अब फिर सर ये मेरी वो नहीं थी, कुछ और डॉक्टर से भी बात हुई तो उनके उन जो डर्मेटोलॉजिस्ट हैं उन्होंने भी यही बताया कि उनके पास भी इसी तरह पेशेंट्स आ रहे हैं कि वो वीडियो इतनी वायरल हुई कोई वीडियो कि वो मुख्तलिफ डॉक्टर्स के पास पेशेंट्स गए कि मुझे यही करवाना है प्रोसीजर क्योंकि मैंने टिकटॉक में ये देखा है।
0: सही बात है, होता यही है कि हम इन्फ्लुएंसर्स को पसंद करते हैं और उनके दी गई बताई गई चीजों पर हम अमल करना शुरू कर देते हैं, और हकीकत है कि हमें पता नहीं होता, क्योंकि एक तो इसमें यह भी आपको बताया जा रहा होता है कि आपको रैपिड एक्शन मिलेगा, कुछ दिनों में आपकी स्किन कोरियन जैसी दिखने लगेगी और ये वो, और इस चक्कर में अक्सर औकात हम लोग कुछ गलत काम भी कर गुजरते हैं। अच्छा डॉक्टर, क्या नेचुरल होममेड DIY ट्रीटमेंट्स हमेशा डर्मेटोलॉजिस्ट के बताए हुए ट्रीटमेंट से ज्यादा सेफ होते हैं?
1: ऐसा नहीं है, ये भी एक मिसकंसेप्शन है। एक स्किन का कुछ एग्जांपल्स मैं देना चाहूंगी कि एक स्किन का pH होता है, अगर कुछ ऐसी चीजें जो एसिडिक होती हैं जैसे लेमन जूस लगा लिया या टमाटर लगा लिया या इस तरह के जो टोटके होते हैं DIY ट्रीटमेंट्स होती हैं तो वो सारा स्किन का बैलेंस खराब कर देंगी, आपकी स्किन के रिक्वायरमेंट के लिहाज से वो चीज चाहिए ही नहीं। तो एक ये भी स्किन डैमेज का बहुत बड़ा वजह है कि जो होम ट्रीटमेंट्स करके करते हैं या टोटके यूज करते हैं, उसके पीछे कोई साइंस नहीं होती, कोई कॉन्सेप्ट नहीं होता, किसी का भी सुन के कोई भी बताए तो वो ट्रीटमेंट यूज की जाती है,
0: कॉफी डाल दिया, ये डाल
1: दिया तो वो आप डैमेज भी कर सकती हैं स्किन को।
0: ओके, खबरदार, ये भी आपकी स्किन को मुतासर कर सकती है, ये जानना आप लोगों के लिए बहुत जरूरी है। तो हमने होममेड DIYs पर भी बात की। अच्छा, क्या एंटी एजिंग ट्रीटमेंट्स एजिंग प्रोसेस को मुकम्मल तौर पर रोक सकते हैं?
1: मुकम्मल तौर पे तो नहीं रोकते हैं, लेकिन इम्प्रूव कर सकते हैं।
0: अच्छा,
1: जैसे जो स्किन बूस्टर्स हैं या फिलर्स हैं या बोटॉक्स हैं वो स्लो डाउन कर सकते हैं एजिंग को।
0: अच्छा,
1: जैसे मैंने बोटॉक्स का बताया था कि वो रिंकल्स को कम करने के लिए यूज होता है, यूजली बॉटुलिनम टॉक्सिन तो रिंकल्स को कम करता है और एक्सप्रेशंस को कम करता है। अगर वो पेशेंट एक्सप्रेशन ज्यादा दे रहा है तो उसको ज्यादा रिंकल्स बनेगी, अगर आप उसको थोड़ा उसको एक्सप्रेशंस कम हो जाएंगे तो ओवर टाइम वो लाइंस इतनी डीप नहीं बनेंगी।
0: अच्छा,
1: तो ये बेसिकली प्रिवेंटिव एक मेजर भी हो सकता है कि जितनी शायद 10 साल के बाद लाइंस बननी है वो कम बनेंगी।
0: यानी कि ये जो हम ज्यादा एक्सप्रेशन देते हैं ये हमारे लिए मसला ही बन सकता है।
1: बिल्कुल, अगर बहुत गुस्सा करता है तो यहाँ पे उसकी 11 लाइंस बन जाएंगी। अच्छा। अगर कोई इस तरह ऊपर को यूं करके देखता है उसके एक्सप्रेशन इस तरह होते हैं तो फोरहेड की लाइंस बन जाएंगी।
0: अच्छा।
1: तो अगर उनको आप थोड़ा सा अगर आप उनको थोड़ा सा कम रखते हैं, टॉक्सिन यूज करते हैं या माइक्रो टॉक्स यूज करते हैं तो वो लॉन्ग टर्म में कम होगा। اور کچھ اور سلو کر سکتے ہیں بٹ یو بالکل ہالٹ یا اسٹاپ نہیں کر سکتے آپ.
0: یہ تو بڑی امپورٹنٹ بات بتائی پروفیسر رابعہ آپ نے کہ یہ زیادہ ایکسپریشنز بھی ہمارے لیے مسئلے کا سبب بن جاتے ہیں. میں یاد کروں کہ میں کون سے ایکسپریشن سب سے زیادہ دیتی ہوں
1: اور
0: کم کروں گی.
1: پیشنٹ کو دیکھ کے پتا چل جاتا ہے کہ یہ ایکسپریشن زیادہ کرتے ہیں یا
0: غصہ بھی صحت کے لیے اچھا نہیں ہے اور زیادہ ایکسپریشن بھی صحت کے لیے اچھا نہیں
1: ہے. لیے اور کاسمیٹک اپیئرنس کے لیے بھی اچھا نہیں ہے.
0: اچھا نہیں ہے. او مائی گاڈ, آج تو مجھے پروفیسر رابعہ کے توسط سے بڑی اہم بات پتا چلی ہے. تو جو لوگ ٹو مچ ایکسپریشن دکھاتے ہیں وہ تھوڑا اس پر قابو پا لیں, بیکاز یہ بھی آپ کو آپ کی اسکن کو تھوڑا سا جو ہے وہ متاثر کر سکتی ہے. آل ریڈی ڈاکٹر رابعہ میرے پاس ایک منٹ موجود ہے, کیا آپ ہمارے تمام سننے والوں کو کوئی میسج دینا چاہیں گی؟
1: بالکل, بہت امپورٹنٹ میسج ہے. اگر آپ کو کوئی اسٹیٹک ٹریٹمنٹ کروانی ہے تو آپ پہلے اس کے بارے میں خود آپ تھوڑا انفارمیشن لیں اور آپ کسی پراپر کوالیفائڈ ڈرمٹالوجسٹ یا کوالیفائڈ ڈاکٹر کے پاس صرف جائیں. سوشل میڈیا یا انفلوئنسرز کے بتائی ہوئی ٹریٹمنٹس یا ان کے بتائی ہوئی پروڈکٹس یوز بالکل نہ کریں. آج کل اسٹیٹک کلینکس جو ہے ایک مشروم کی طرح ہر گلی محلے میں کھلے ہوئے ہیں جہاں پہ کوالیفائڈ ڈاکٹرز موجود نہیں ہیں. پلیز چیک کریں کہ اس ڈرمٹالوجسٹ کی یا اس ڈاکٹر کی کیا کوالیفیکیشن ہے اور وہ واقعی ویل ٹرینڈ ہے یا نہیں ہے. جو بیوٹیشنز آج کل کر رہی ہیں, ڈیپ فیزیو تھراپسٹ یا بالکل نان کوالیفائڈ ڈاکٹرز استھیٹکس کر رہے ہیں اور پھر ڈیلز سے پیشنٹس کو ڈیلز لگا کے مختلف چھ سیشنز کی ڈیل لے لیں, اتنی 50% آف ہو گیا, ان سب کو دیکھ کر وہ پیشنٹ کو ایک گھیرتے ہیں اور وہ سب بہت ہارمفل ہے,
0: تو ایسا نہ کریں. تھینک یو سو ویری مچ پروفیسر رابعہ غفور آپ کا اور آپ کی معلومات کا, تھینک یو. اور اسی کے ساتھ ساتھ ہمارے پروگرام کا وقت ہوا جاتا ہے. انشاءاللہ آپ سے ملاقات ہوگی نیکسٹ فرائیڈے 12:30 کے درمیان ایک نئے موضوع کے ساتھ. رکھیں اپنا خیال, ہمیں دیجیے اجازت. اللہ حافظ ڈاکٹر, اینڈ اللہ حافظ ایوری ون.
1: تھینک یو.
2: FM 100's time check. It's 1 p.m.

0: ne fare due, povero donna, oh my low.
1: FM 100's time check. It's 6 p.m.
2: HBO Freedom Account के साथ अपने ख्वाबों और बिजनेस को दे आजादी की उड़ान. मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ अकाउंट खोले डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच. HBL Freedom Account, जहां ख्वाब वहां HBL.
3: خالص اجزاء بھروسے مند شفا شوابے سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں. ڈاکٹر حمید جنرل ہومیو اور شوابے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ.

0: लास्ट में इसमें गोल डेली लो फिट रहो
1: नो फ्रॉस्ट आईओटी रेफ्रिजरेटर. इसकी आईओटी टेक्नोलॉजी फूड एक्सपायरी नोटिफिकेशन के साथ साथ आपको दे मोबाइल ऐप से कंप्लीट कंट्रोल. नो फ्रॉस्ट नो वरीज.
2: HBL फ्रीडम अकाउंट के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट. जहां ख्वाब वहां HBL.
3: नाजरीन, ताज़ा तरीन खबर से आपको आगाह करेंगे कि पूरे शहर में फैल चुकी है आपके टॉयलेट की बदबू.
4: बंद करो ना ढक्कन.
5: स्वीपी क्लीन करे तेजी से सख्त दाग और जरासीम का खात्मा और रखे टॉयलेट को चमकता हुआ साफ.
6: अब अपनी पसंद की शॉपिंग करते हुए बिल की टेंशन क्यों? बस अपने फेवरेट स्टोर पर जाओ और येलो QR स्कैन करके 3 इजी इंस्टॉलमेंट्स में अपना बिल क्लियर करो तो जो चाहे खरीदो पैसे आराम से दे दो विद येलो बाय जैस कैश.
1: हायर का नया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन. ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग. नो फ्रॉस्ट नो वरीज.
7: ब्रांड न्यू होंडा सिटी चाहिए है? बस 20 दिन तक अपने इजी पैसा अकाउंट में 1 लाख रुपए का बैलेंस मेंटेन करें और लकी ड्रॉ में जीतें ब्रांड न्यू होंडा सिटी. सिर्फ यही नहीं, अपने इजी पैसा अकाउंट में 5,000 रुपए डिपॉजिट करके पाएं ईवी बाइक आईफोन और आईपैड्स जीतने का मौका. तो फिर देर कैसी, क्या पता अगले विनर आप ही हो. इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक.
2: This program is brought to you by
8: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
5: And Sweepy Clean kare tezi se sakht daag aur jarasim ka khatma aur rakhe toilet ko chamakta hua saaf.
2: And
9: toofan hai har jeet ki pehchan hai.
2: And HBL Freedom Account jahan khwab wahan HBL.
10: Bani Lakwami safar par rawana hone wale mutawajjo hon. ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے کریں. یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے لیکن حقیقت میں خطرناک جال ہے. منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں. یاد رکھیں اگر آپ کے سامان سے منشیات برآمد ہوئیں تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے. خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے.
2: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
11: قدرت کا نظام توازن پر قائم ہے.
12: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے.
13: گھر کے افراد اور آمدن میں توازن
14: ہماری ذمہ داری ہے.
15: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں.
2: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
16: FM 400
2: 31 سال FM 100 آپ کی آواز. السلام علیکم پاکستان.
16: السلام علیکم پاکستان. پاکستان
17: As you know it, is extinct. This is a new species of music station. The evolution
18: has begun.
17: This is the all-new
18: FM
17: 100. Buy change and buy into technology.
19: There's only one station and named blazing today's hottest music.
20: The hottest music.

0: जो चाहे खरीदो, पैसे आराम से दे दो विद येलो बाय जैज कैश।
1: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
2: हायर का नया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर, ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग। नो फ्रॉस्ट, नो वरीज।
3: facebook.com/fm247365
1: This public service message is brought to you by FM 100. Traffic قوانین اور اشاروں کی پابندی کیجئے، ان کی خلاف ورزی قابل گرفت جرم ہے۔ ٹریفک قوانین کی پابندی کیجئے۔